0: अभी आप सुन रहे थे जव्वाद अहमद की आवाज़ में एक सूफियाना और हम नात रसूल मकबूल से जुड़ा हुआ ये कलाम। और अब हम एक वक्फ़े की तरफ बढ़ रहे हैं और वक्फ़े से जब वापस आएंगे तो कुछ ज़िक्र होगा कि ऑस्ट्रेलिया के मुसलमानों के लिए अब हज करना मुश्किल तरीन क्यों होता चला जा रहा है। इसके अलावा बात होगी मुसलमान ईद उल अज़हा पर किस तरह ऑस्ट्रेलिया में रहते हुए कुर्बानी करते हैं और कर रहे हैं, और ऑस्ट्रेलिया एक्सप्लेन में हम जिक्र करेंगे पेट्रोल और ईंधन की इकसाम का, और पाकिस्तान से आपके लिए रिपोर्ट में बात होगी ख्वातीन जो बाइक चला रही हैं। ये सब कुछ अब से कुछ देर बाद।
1: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
2: Starting a new life in Australia isn't easy.
3: A lot of companies have rejected me.
4: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
2: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
5: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
6: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
7: SBS Audio.
8: Play button दबाइए, नई दुनिया पाइए.
9: 了解澳大利亚，准备好了吗
10: ？SBS Chill. Chill.
11: SBS Pop Asia. Non-stop Asian pop.
12: Can you describe that feeling for people who haven't experienced it?
13: SBS Hindi उपलब्ध करवाता है.
14: Far from the partisan politics.
8: 60 से ज़्यादा ज़बानों में खबरें, दिलकश मूसीकी, पसंदीदा पॉडकास्ट, 100 तो आहंग की दुनिया तक पहुंचने के लिए SBS Audio app डाउनलोड कीजिए.
7: sbs.com.au/audio.
0: मैं हूँ रेहान अलवी, आप हैं SBS उर्दू के साथ, और अब हम आपको कुछ ऐसे मौजूआत की तरफ लिए चल रहे हैं जो कुर्बानी और ईद उल अज़हा दोनों से ही जुड़े हुए हैं। आइए पहले आपको सुनवाते हैं, यहाँ ऑस्ट्रेलिया में से जाने वाले बहुत से ऐसे लोग हैं जो कोशिशें कर रहे हैं कि किसी तरह हज पे जा सकें, मगर वसाइल इजाज़त नहीं देते क्योंकि हज करने की जो कॉस्ट है वो बढ़ती चली जा रही है। सुनिए कि कई ऑस्ट्रेलियन मुसलमानों के लिए हज करना दुश्वार क्यों होता जा रहा है इस पॉडकास्ट में।
15: सामिन, इस पॉडकास्ट में हम बात करेंगे कि आप ऑस्ट्रेलिया में रहते हुए कैसे ईद उल अज़हा पर अपना कुर्बानी का फरीजा सर अंजाम दे सकते हैं। जी हामिद, ये बताइए आप यहाँ पर कैसे कुर्बानी करते हैं?
16: सो बेसिकली हम लोग जो कुर्बानी करते हैं वो यहाँ पे कुछ ऑर्गेनाइजेशंस को भी मैं पैसे देता हूँ, बिकॉज मुझे ऑस्ट्रेलिया के अंदर 16 साल हो गए हैं, तो यहाँ पे मैंने बिकॉज ऑफ द सर्कल, एक तो यहाँ पे कुछ फार्म हाउसेज हैं वहाँ पे ऊपर भी जाके हम लोग मैनुअली कुर्बानी करते हैं और सब गोश्त आपस में कम्युनिटी में डिस्ट्रीब्यूट करते हैं।
15: सामीन अब मेरे साथ मौजूद हैं जहांजेब अजमल साहब, उनसे जानने की कोशिश करेंगे कि वो कैसे अपनी कुर्बानी का फरीजा अदा करते हैं।
17: जी, हम फार्म हाउस में अपनी फ्लायर्स के थ्रू बुकिंग करवाते हैं और हमारी सारी फैमिली वहां जाती है और हम अपनी आंखों के सामने उसे, और फिर वो हमें गोश्त बना के उसी वक्त बना के दे देते हैं। तकरीबन $250 अ शीप होता है, और अगर आपने गोट करना है वो $300 to $350 30-40 kg का एक गोट होता है। टाइमिंग लेने का और उनके साथ डिस्कस करने का ये थोड़ा सा डिफिकल्ट प्रोसेस है, लेकिन अगर आप किसी शॉप पे जाके उन्हें जस्ट पैसे दे दें तो वो थोड़ा इजी भी हो जाता है और वो आपके घर में गोट भी पहुंचा देते हैं। 400 एटलीस्ट आपके लग जाते हैं।
15: سامعین اس وقت ہمارے ساتھ مرتضیٰ حسن موجود ہیں, ان سے بات کریں گے.
10: دیکھیں میں سڈنی میں رہتا ہوں لیکن میرا بیک گراؤنڈ پاکستان اور کراچی کا میرا بیک گراؤنڈ ہے. تو ہم لوگ کیا کرتے ہیں کہ پاکستان میں ہم لوگ قربانی کر دیتے ہیں, اسے وہاں پر اور جیسے غریب لوگ ہیں تو ہم لوگ اپنے رشتے دار اور غریب لوگوں کو دیتے ہیں.
15: سامعین اس وقت ہمارے ساتھ موجود ہیں ڈاکٹر مولانا شبیر احمد صاحب, ان سے جانے کی یہ کوشش کریں گے کہ قربانی ادا کرنے کے حوالے سے وہ کیا رہنمائی فرماتے ہیں. کچھ لوگ ہیں وہ یوں سوچتے ہیں کہ وہ خود وہ بچر کے پاس جائیں اور خود اپنی آنکھوں کے سامنے قربانی ادا کریں, کچھ لوگ چیریٹی میں پیسے دے دیتے ہیں اور کچھ لوگ جو ہیں وہ اوورسیز جو پیسے بھجوا دیتے ہیں اپنے ریلیٹیوز کے کو تاکہ وہ قربانی ادا کر سکے یا غریبوں کے لیے. اس بارے آپ رہنمائی فرمائیے.
14: اس سے اچھی بات کیا ہو سکتی ہے کہ آدمی خود اپنے ہاتھ سے قربانی کرے, لیکن آسٹریلیا یہ ان ممالک میں آتا ہے جہاں پر خود قربانی کرنا, خود جانور کو ذبح کرنا یہ بہت ہی مشکل ہے. پہلی بات تو یہ کہ جو بوچرس ہوتے ہیں وہ لوگ جو ہے وہ خود الاؤ نہیں کریں گے کہ آپ جو ہیں سلاٹر ہاؤس سے آ کر آپ ذبح کریں, کیونکہ بندے الگ ہوتے ہیں. تو یہ تو ایک ایشو ہے. البتہ بعض لوگ فارم میں کرتے ہیں انڈیویجلی, تو اگر کسی کے لیے یہ پوسیبلٹی ہو کہ فارم میں جا کر کر لیں یہ تو بہت اچھی بات ہے, لیکن ظاہر بات ہے کہ ہر فارم والے آپ کو اجازت بھی نہیں دیں گے. اس صورت میں اب یہ ہے کہ بہتر طریقہ جو میں یہ کہتا ہوں کہ الحمدللہ اللہ تعالیٰ کے فضل سے یہاں ہم لوگ خوب روزانہ گوشت کھا رہے ہوتے ہیں, کیوں نہیں ہم جو ہے پیسے جو ہے نا اوورسیز پہنچاتے جہاں غریبوں کو جو بےچارے مہینوں سے گوشت نہیں کھاتے, یہ تو ان کو گوشت مل جائے. تو میں ریکمینڈ کرتا ہوں کہ اوورسیز میں کرا لیں اور جہاں پر بھی چاہے کرا لیں. اپنے ملک میں اگر کوئی پاکستانی ہے تو وہ کرانا چاہتے ہیں, انڈیا کے لوگ انڈیا میں کرا لیں یا جو کسی اور جگہ پر, لیکن یہ کہ قابل اعتماد لوگ ہوں جو آپ کے بیاف پر قربانی کر دیں وہ زیادہ بہتر ہوگا. یہاں پر اگر کسی کو بہت ہی زیادہ دل چاہتا ہے کرنے کے لیے وہ کر سکتا ہے, کہ یہ کہ فارم وغیرہ سے بات کر فارم والے سے بات کرے.
15: سامعین اب بات کریں گے سید محمد عمر بن عزیز رضوی صاحب سے کہ وہ یہاں پر چیریٹی کے حوالے سے کام کرتے ہیں.
18: کہ ہماری مختلف چیریٹیبل آرگنائزیشن ہیں جس میں کچھ تو ایسی ہیں جو کہ پورا سال چلتی ہے, اور اس میں ہمارے کچھ آپریشن ہوتے ہیں جو کہ رمضان میں اور جو عید ہے بقرعید ہے اس کے پاس جو ہے وہ گوشت کی فارم میں ہم لوگوں کو چیزیں دیتے ہیں. تو بیسیکلی ہمارے پاس لسٹ ہے ان لوگوں کی جو کہ اس طبقے سے تعلق رکھتے ہیں جو کہ چیزیں افورڈ نہیں کر سکتے. کچھ ریفیوجیز ہیں, کچھ ایسی فیملیز ہیں جو بہت نئے آئے ہیں آسٹریلیا میں, ان کے پاس ابھی کام وغیرہ نہیں ہے. تو ہماری ایک فوڈ پینٹری ہے جس سے ہم ہر مہینے ان کو کچھ راشن دیتے ہیں تاکہ ان کا رہنے کا کھانے پینے کا کم از کم گزارا ہو سکے. بقرعید آتی ہے تو اس میں کچھ لوگ جو یہ پریفر کرتے ہیں کہ وہ پیسے دیں اور ہم ان کے بہاف پہ مختلف جو غریب ممالک ہیں جہاں پہ اور مسلمان وغیرہ ہے یا کچھ اور لوگ ہیں, ہم ان کو قربانی وہاں پہ کروا کے اور گوشت غریب لوگوں میں تقسیم کرتے ہیں. اور یہاں پہ جو لوگ یہاں پہ قربانی کرتے ہیں ان وہ لوگ گوشت ہماری پینٹری میں آ کے جمع کروا دیتے ہیں اور ہم پھر اس کو ری ڈسٹریبیوٹ کر لیتے ہیں. اور اس کے لیے ہم نے یہاں پہ ایک اور آرگنائزیشن ہے ہماری جو کوکڈ فوڈ دیتی ہے لوگوں کو. کووڈ میں انہوں نے بہت سارا کام کیا, تو وہ جو اچھا کام کووڈ میں شروع ہوا تھا ہم اسی کو کنٹینیو کر رہے ہیں, اور جس بھی فارم میں اصل مقصد لوگوں کے کھانے پینے کا زیادہ خیال رکھنے کی کوشش کی جا رہی ہے اس میں, تو وہ گوشت کی فارم میں ہو یا کسی کبھی ان کو دالیں اور کبھی تیل وغیرہ دے دیتے ہیں. تو اس طرح ہم کوشش کرتے ہیں کہ لوگوں کے کھانے پینے کی جو بیسک نیسیسٹی ہماری وہ پوری کی جائے.
15: ٹھیک رضوی صاحب, آپ نے ہمارے لیے وقت نکالا. سامعین اسی کے ساتھ ہی اس پوڈ کاسٹ سے مجھے اجازت دیجیے.
0: ابھی آپ سن رہے تھے ہمارے پروڈیوسر محمد ریاض کی تیار کردہ رپورٹ کہ آسٹریلیا میں رہنے والے لوگ کس طریقے سے قربانیاں کرتے ہیں, اور قربانی کے گوشت کا چیریٹی کے ذریعے تقسیم کا نظام بھی آسٹریلیا میں کام کرتا ہے, وہ کس طرح کام کر رہا ہے. اور اس سے پہلے ہم نے آپ کو بتایا تھا کہ آپ کو سنوائیں گے کہ یہاں آسٹریلیا میں سے حج پر جانے والوں کے لیے اخراجات بڑھتے جا رہے ہیں. آئیے وہ سیگمنٹ اب آپ کو سنوا دیتے ہیں. حج اسلام کے پانچ اراکین میں سے ایک ہے جو ان مسلمانوں پر زندگی میں ایک بار فرض ہے جو مالی اور جسمانی طور پر اس فریضے کی ادائیگی کی استطاعت رکھتے ہوں, لیکن بہت سے آسٹریلین مسلمانوں کے لیے یہ سفر اب مالی طور پر مشکل ہوتا جا رہا ہے.
19: Unfortunately, I would have loved to go on Hajj, which is a very important act of worship and a wish for every Muslim, but I will not be able to go this year and I hope that I will be able to go next year.
0: کمیونٹی رہنماؤں کا کہنا ہے کہ حج کے اخراجات ایک بہت بڑا چیلنج بن چکے ہیں.
20: In about 14,000, that's an affordable package now that is considered, but If one were to go to the high-end package, it will be very expensive. Let us say to pay 20,000 or 30,000, for instance, or even more.
21: Australian travel agent Madar Al-Halu, इस वक्त मक्का मुकर्रमा में ऑस्ट्रेलियन आदमी ने हज के हमरा मौजूद हैं. उनका कहना है कि हज पर जाने वाले ऑस्ट्रेलियन मुसलमानों की तादाद में नुमाया कमी आई है.
22: This is big difference between 2021, for example, and 2025-2026. It's big difference. Half of the numbers.
21: ट्रैवल एजेंट्स के मुताबिक मशरक वस्ता में अदम इस्तेहकाम ने भी सफरी और इंतजामी अखराजात में इजाफा किया है, जबकि आलमी महंगाई और हज सीजन में बढ़ती हुई तलब भी इसकी बड़ी वजूहात हैं. माली दबाव के बावजूद कुछ ऑस्ट्रेलियन मुसलमान इस साल भी हज की सआदत हासिल करने में कामयाब हुए हैं. इनमें से कई अफराद ने अपनी उम्र भर के रूहानी ख्वाब को पूरा करने के लिए बरसों तक बचत की है.
22: A lot of people, they want to come to Hajj. And they want to do it.
23: We registered and our names got selected for Hajj before the war. And then the war broke out here and it became a barrier between us and travelling for Hajj. By now we should have performed Hajj. Our name was selected from before the war. But the war broke out and there is nothing we can do.
24: It's the greatest project in life, the most important pilgrimage, and the crown of worship, and I am not at all concerned, especially as we're going to holy sites.
25: This year's Hajj comes as the region remains on edge following conflicts involving Iran, Israel, and the United States, with a fragile ceasefire raising concerns over wider regional stability. The Hajj unites Muslims of diverse races, ethnicities, languages, and economic classes from around the world. This leaves many with a feeling of unity, connection, and humility.
26: The feeling a person has during Hajj is different. I've never felt this way before. It's a very different feeling because, as you say, it's a ritual, an obligation for those who are able to undertake it, but we all love to do it. And thank God, He made it easy for us to perform Hajj this year.
27: Today I got the chance to visit the Mount of Nur and the Cave of Hira, where our beloved Habib sallallahu alaihi wa alayhi sallam received the first revelation of Quran through Allah subhanahu wa ta'ala via Jibreel alayhi salam. This was one of the most memorable journey of my Hajj, apart from Umrah, Tawaf and Sa'i.
21: Kai Australian Muslimano ke liye Hajj ki dili khwahish aaj bhi pehle ki tarah maujood hai, magar filhal ye khwab unki dastaras se bahar dikhai deta hai.
0: अभी आप सुन रहे थे कि ऑस्ट्रेलियन मुसलमानों के लिए हज दुश्वार होता जा रहा है क्योंकि अखराजात बढ़ते चले जा रहे हैं. प्रोग्राम में हम वक्फे के बाद जब वापस आएंगे तो आपके लिए बहुत कुछ और भी मालूमाती सेगमेंट्स लेकर आएंगे और पाकिस्तान भी आपको लिए चलेंगे, जहां कुछ ख़वातीन बाइक्स चलाने वालों का जिक्र होगा. ऑस्ट्रेलिया में पेट्रोल ईंधन की अकसाम के बारे में आपको मालूमाती सेगमेंट सुनवाएंगे. इसके अलावा भी बहुत कुछ. उम्मीद है कि आपकी ईद अच्छी गुजर रही होगी. अगर प्रोग्राम के बारे में आप कुछ तबसरा करना चाहें, बात करना चाहें या मैसेजेस भेजना चाहें तो आप हमें फेसबुक पर इनबॉक्स कर सकते हैं. इसके अलावा हम youtube.com/sbs.southasian/urdu पर मौजूद हैं और हम अपने लाइव शो के दौरान भी आपके मैसेजेस वसूल करते रहते हैं. और आप हमको अपने एप्पल और एंड्रॉयड मोबाइल्स पर भी सुन सकते हैं. SBS ऑडियो हमारी मोबाइल ऐप है जो बिल्कुल मुफ्त दस्तियाब है. इसे आप डाउनलोड करके इंस्टॉल कर लें और इस पर नोटिफिकेशन सेट कर लें, उर्दू प्रोग्राम को अपनी फेवरेट लैंग्वेज सेट कर लें, तो फिर आप हमारा कोई पॉडकास्ट मिस नहीं करेंगे. साथ साथ में हम facebook.com/sbsurdu और instagram.com/sbsurdu पर भी मौजूद हैं, मगर हमारा मेन पेज sbs.com.au/urdu आपके लिए सबसे बेहतरीन पेज है. लाइव स्ट्रीम और प्रोग्रामों के मंतखब हिस्से सुनने के लिए आप इसी पेज पर जा सकते हैं sbs.com.au/urdu. आइए अब आपको सुनवाते हैं एक नाते रसूल मकबूल, और ये हकीकत में तो कारी वही जफर कासमी ने सबसे पहले इसे 70 की दहाई में पढ़ा था और इसने बड़ी मकबूलियत भी हासिल की और इसे बाद में हालिया दिनों में अली जफर ने दोबारा से पढ़ा है. आइए अली जफर की आवाज़ में आपको ये नाते रसूल मकबूल सुनवाते हैं.